0: 晚上九点向连台，现在由高聚报道新闻。黄冈口岸开通仪式上午在深圳方口岸区举行，广东、深圳和特区政府官员共同推杆，标志重建后的黄冈口岸明天上午6:30正式启用。行政长官李家超表示，口岸开通具有重要意义，形容是体现国家规划实践制度创新和促进跨境流动新的合作查验一次放行通关模式，将大幅提升旅客体验及效率。深圳市口岸办预计，口岸开通初期会有大量旅客体验通关，以采取分流管控，两地也会协调做好高峰客流准备，增派人手并加强口岸安保力量，确保开通初期能够安全顺畅。因应大埔鸿福苑火灾，政府今年内将提出修订建筑物管理条例的立法建议，减低围标风险。香港大律师公会表示，原则上支持整体改革方向，不过对于将可获授权人士限制为亲属或同一屋苑其他业主，工会有所保留，认为加强核实程序已可解决虚假或伪造授权书的风险。大律师工会又表示，原则上同意为大型维修工程采购建立分级制度，提高法定人数及亲自投票的要求，但建议仅对涉及重大安全考虑、潜在利益冲突或异常重大财务影响的合约施加亲自投票门槛。香港单车节今天举行非竞赛项目56公里组，大约早上6:40冲线。参与的新鸿基地产执行董事郭基辉表示，今年有超过4000人参与56公里赛事，气氛很好。解释大会今年将项目起点和终点移师西九文化区，是因为西九是一个结合艺术文化、商业及体育的地方，是有独特元素的香港新地标，期望为旅客带来全新的体验。这次活动也体现本港体育和旅游结合的特色。港队在刚结束的名古屋亚运取得优异成绩，奥运奖牌得主李慧诗表示，亚运提升社会对单车项目的关注，又说今年的新路线很特别，平日较少骑单车的到西九文化区，期望大会日后可以研究更多的新路线。教宗梁14世将于未来几天做肺部手术，切除结节。71岁的梁14世星期天在梵蒂冈圣伯多禄广场主持祷告时透露，他在最近一次身体检查中发现肺部有小型结节，并无扩散迹象。梁14世说，虽然结节发现的早，情况在控制之内，但医生团队建议他接受手术切除，手术几天内进行。梵蒂冈发言人说，预计梁14世手术后需要大约1星期时间休养。天气方面，干燥的东北季候风正影响广东沿岸，此外高空反气旋为华南带来普遍晴朗的天气。本港地区今晚及明天的天气预测，天晴，明早市区最低气温约26度，新界再低几度，日间干燥及炎热，最高气温约31度，吹和缓东至东北风。展望星期二仍然天晴干燥，日间炎热，内陆地区日夜温差颇大，随后两三天部分时间有阳光，风势较大。现时路德室外，现时路德室外气温28度，相对湿度74%。向连台新闻报道完毕。
1: 听 AM 621，
2: 听生活。
1: 听精彩。
2: 听香港电台普通话台
1: AM 六二一，香港电台普通话台，
2: 捕捉生活精彩。追求极致，生活每个细节都想又快又方便，所以大家都用转数快。缴付账单或在商店购物，扫转数快二维码付款，真快。手机网购用即时连接转数快的支付应用程式付款，爽快。在日常生活以外，现在更转出香港，在泰国扫 Prompt Pay 商户二维码就能及时跨境付款，畅快。随时随地随你转，转数快。
3: 不论在家里、餐饮店还是公众地方，要杜绝鼠患，谨记灭鼠战队这三招吧。一，别让老鼠有的吃，就要彻底清理垃圾，把食物收好。二，别让它有地方住，就得清理杂物和堵塞老鼠洞。三，要它无路可走，安装防鼠挡、密封门缝，截断它的走道。食物环境卫生署提醒你，食住行三招齐发，就是杜绝鼠患的好办法。
4: 有些歌像星期天的阳光，慢慢升起，照进心里，也照亮一段段旧时光。
5: 晚风中，
6: 从一首歌想起一个年代，从一段旋律重遇一份感动。六二一金曲专门店，我是敏儿，星期天早上七点，陪你一起翻阅那些年的金曲记忆。
7: 由而家到晚上十一点是社区参与广播时段，节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
8: 从现在到晚上十一点是社区参与广播时段，节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
9: From now to 11 p.m., you'll be listening to programs made by community producers from the CIBS Community Involvement Broadcasting Service.
10: मनका गहिरा तहमा थुनिएका अनुभूतिले जब अभिव्यक्तिको किनारा खोज्छन्, सपनाका साँघुरा गल्लीहरूबाट आशाका नयाँ क्षितिजहरू जब खुल्छन्, जेन्जीज माइन्ड स्पेस हङकङली युवाहरूको कथा एउटा फरक रेडियो कार्यक्रम जहाँ हामी तपाईसँग प्रस्तुत गर्नेछौ 13 जना हङकङली युवाहरूको फरक फरक ती मौनता अनुभूतिहरू।
11: When feelings lock deep within the heart, seek an outlet for expression. When new horizons of hope emerge from the narrow alleys of dreams, tune in to Gen Z Mindspace, Stories of Hong Kong Youth, a uniquely different radio program where the diverse identities and life stories of Hong Kong's ethnic diverse Gen Z youth are heard. Untying the knots of silence, bridging the path from heart to heart, and guiding tired dreams back to the bright sky of possibilities, Gen Z Mindspace, Stories of Hong Kong Youth, where we will bring you the unique unspoken feelings of 13 Hong Kong youths.
12: हङकङमा बस्ने विभिन्न समुदायका जेन्जी युवाहरूलाई मानसिक स्वास्थ्य, आफ्नो पहिचान, एकाडेमिक स्ट्रेस र दैनिक जीवनका समस्याहरूबारे खुलेर कुरा गर्ने तयार गरिएको रेडियो कार्यक्रम जेन्जी माइन्ड स्पेस हङकङली युवाहरूको कथाको दोस्रो श्रृंखलामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता मेरिना राई। यस कार्यक्रमलाई आरटीएचके कम्युनिटी इन्भल्भमेन्ट ब्रडकास्टिङ सर्भिस सीआईबीएस अन्तर्गत तयार गरिएको छ। कार्यक्रममा युवाहरूको वास्तविक अनुभव र सामाजिक चुनौती, सम्बन्ध, करियर र उपलब्ध सेवाहरूको बारेमा जानकारी दिने उद्देश्य रहेको छ।
10: हङकङमा बसोबास गर्ने विभिन्न जातीय तथा सांस्कृतिक पृष्ठभूमिका जेन्जीज युवाहरूलाई आफ्नो मानसिक स्वास्थ्य, एकाडेमिक स्ट्रेस, सांस्कृतिक पहिचान, पारिवारिक तथा सामाजिक चुनौतीहरूबारे खुलेर अभिव्यक्ति गर्न सुरक्षित र समावेशी मञ्च प्रदान गर्न यस रेडियो कार्यक्रमको उद्देश्य रहेको छ। साथै युवाहरूको वास्तविक अनुभव र विज्ञहरूको व्यावहारिक सुझाव मार्फत मानसिक स्वास्थ्य सम्बन्धी सचेतना बढ़ाउँदै उनीहरूलाई आवश्यक परामर्श, मार्गदर्शन, मेन्टरशिप तथा सामाजिक सहयोग सेवाहरूसँग जोड्नु बढ़ाउनु पनि यस कार्यक्रमको उद्देश्य हो। यसका साथै युवाहरूमा आत्मविश्वास, सकारात्मक सोच, आपसी समझदारी र समुदायप्रतिको अपनत्वको भावना विकास गर्दै मानसिक स्वास्थ्य सम्बन्धी भ्रम, संकोच र सामाजिक अवरोधहरू कम गर्न कार्यक्रमले सहयोग गर्नेछ। विभिन्न समुदायका युवाहरूको आवाज र अनुभवलाई स्थान दिँदै उनीहरूलाई आफ्ना समस्या पहिचान गर्न, आवश्यक पर्दा सहयोग खोज्न र उपलब्ध स्रोत तथा सेवाहरूको सही उपयोग गरेर स्वस्थ, सक्षम र सकारात्मक भविष्य निर्माण गर्न प्रोत्साहित गर्नु यस कार्यक्रमको अर्को महत्वपूर्ण उद्देश्य हो।
11: The core mission of this radio program is to provide a safe and inclusive platform for Gen Z youth from diverse ethnic and cultural backgrounds living here in Hong Kong. We want to give you a space to openly express yourselves, whether we are talking about mental health, academic stress, cultural identity, or the family and social challenges you navigate every day. By sharing the real-life experiences of our youth alongside practical advice from experts, our goal is to raise mental health awareness. But more importantly, we want to connect you with the right counseling, guidance, mentorship and community support services available in our city. Together, we hope to break down the stigma, hesitation and social barriers surrounding mental health. We want to help you build self-confidence, foster positive thinking, cultivate mutual understanding and deepen your sense of community belonging. By giving a voice to the diverse experiences of our young people, this program is here to encourage you to identify your struggles, reach out for help when you need it, and fully utilize the resources around you. Ultimately, our vision is to empower you to build a healthier, stronger, and more positive future.
13: Hello everyone, my name is Myra Dumirai and welcome to Positive Thoughts for the Week. I'm very happy that you are listening today. In this segment, we will share kind and happy and encouraging thoughts to help us feel better and stronger. You can listen while traveling, relaxing, or spending time with your family. So take a deep breath, smile if you can, and let's fill our hearts with positive thoughts. Now let's begin. Crying does not mean you are weak. Sometimes it simply means your heart is full and needs space to let go. Thank you for listening to Positive Thoughts for the Week. I'm Myra Dumirai, wishing you peace, courage, and a gentle week ahead.
10: श्रोता मित्रहरू, आजको यो कार्यक्रमको दोस्रो श्रृंखलामा तपाईहरूलाई स्वागत छ। यस कार्यक्रमलाई कम्युनिटी इन्भल्भमेन्ट ब्रडकास्टिङ सर्भिसद्वारा तयार गरिएको हो। आजको कार्यक्रमको विशेष पाहुना हुनुहुन्छ सुर शरण कौर हुनुहुन्छ। उहाँ हङकङमा सामाजिक प्रभाव, युवा नेतृत्व र उद्यमशीलताको क्षेत्रमा सक्रिय प्रतिभाशाली युवा हुनुहुन्छ। उहाँ उमेद लिमिटेडकी सहसंस्थापक तथा सीबीडीओका रूपमा संस्थाको ब्रान्ड, रणनीति, पहिचान र समुदाय निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको व्यक्तित्व हुनुहुन्छ। द चाइनिज युनिभर्सिटी अफ हङकङ सीयूएचकेमा गवर्नमेन्ट अफ पब्लिक एडमिनिस्ट्रेशनमा अध्ययनरत पनि हुनुहुन्छ। विशेष गरी नीति विश्लेषण, प्रभावकारी संचार र सृजनात्मक डिजाइनमा रूचि राख्ने उहाँले हस्तनिर्मित सामग्रीको सानो व्यवसाय समेत सञ्चालन गर्दै अध्ययन, उद्यमशीलता र सृजनशीलतालाई सँगसँगै अगाडि बढ़ाइराख्नु भएको छ। आज उहाँ जस्तो व्यक्तित्वसँग हामी विशेष गरी जेनजी माइन्ड स्पेस हङकङेली युवाहरूको कथाको अनुभूतिहरू पनि सुन्नेछौं। आउनुहोस् कार्यक्रम प्रस्तुतद्वय पुनम र अनुशीलले गर्नुभएको कुराकानीको विशेष संवाद अबको क्रममा प्रस्तुत गर्दछौं।
11: Hello everyone, this is Gen Z Mindspace. I'm your host, Poonam.
14: Hello everyone, this is Anshil, your co-host today. Joining us today is the co-founder of the multilingual platform Umeed Connect, a student of government and public administration at the Chinese University of Hong Kong. Through her work, she has been lifting up the voices and lived experiences of the ethnically diverse youth while building the